0: टीकापुर नगरपालिका को ग्रामीण अल्ट्रासाउंड सेवा बारे अत्यंत जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091 560 892।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091568770 वा वडा अध्यक्षको फोन नम्बर 98484405998 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
2: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
7: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
8: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
7: नङ कपालको समस्या,
8: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
7: छालामा कालो सेतो दाग, चाया वा रङ परिवर्तन देखिनु,
8: छालामा संक्रमण, फोका वा पस हुनु
7: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
8: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
7: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: ताजान छै उडन चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
5: झल्को आउँदो बाह्रै मास दिनकाटु मक्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
4: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: जान छै उडन चरी दिनरात भौतारी आइ गयो रेडियो खोल देउडा चौतारी आइ गयो रेडियो खोल देउडा चौतारी
7: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
6: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
3: मैले चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकलला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुखड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ
2: उपचार हुने समस्याहरू छालामा एलर्जी वा चिलाउने समस्या हुनु
3: नवजात शिशु र बाल बालिकाको छालाको समस्या
2: नङ कपालको समस्या
3: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु
2: छालामा कालो सेतो दाग चाया वा रङ परि

0: परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने यौन सम्बन्धी समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
0: स्थान ईशान मेडिकल हल, टिकापुर, कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते,
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली का।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: साजान छै उडने चरी, बिन्द्रा त भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुराउँसको एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भु दत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
1: नवजात शिशु र बालबालिकाको छालाको समस्या,
0: नङ कपालको समस्या,
1: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
0: छालामा कालो सेतो दाग, चाया वा रङ परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने सम्बन्धित समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
0: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: एंसल पैक किनलिते जहिया फेन जहां फेन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
1: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
0: एंसल पैक किनलिते शर्त लागू हुई एंसल नेपाल के लग
2: घर त जेनटेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
2: ए हो त कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका
3: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
2: अब त म ढुक्क
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
3: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
2: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
3: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
2: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
3: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
2: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ओहो मेर्सा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजीका समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: कहाँ जान्छै उडन चरी, दिनरात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाईबस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। फर्निचर व्यवसाय सिजनमा राम्रो, दक्ष कामदार अभाव र सरकारको सहयोग नमिलेको व्यवसायीको गुनासो। धान पसाउने समयमा मल नपाएपछि कृषक समस्यामा, समयमै मल नपाउँदा उत्पादन घट्ने भन्दै किसान चिन्तित। अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने, आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अनमी हिमा गेवालीको भनाई। र असममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु। अब खोज खबर विस्तारमा। टीकापुरमा 20 जना बढ़ी फर्निचर व्यवसायी छन्। फर्निचर व्यवसायमा करोड़ौंको लगानी छ। एउटा उद्योगमा 5 जनादेखि 20 जनासम्म कामदारहरू कार्यरत छन्। फर्निचर व्यवसायमा व्यापार राम्रो भए पनि समस्या भने थुप्रै छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: काठ तथा अन्य कच्चा पदार्थको प्रयोगबाट फर्निचर व्यवसाय चलाइरहेका व्यापारीहरू व्यापार ठिकै भए पनि थुप्रै समस्या झेलिरहेको बताउँछन्। फर्निचर व्यवसायीलाई गुणस्तरीय काठ तथा सामग्री सहज पाउन कठिनाई भइरहेको बताउँछन्। अर्पण काष्ठ फर्निचर उद्योगका संचालक हरिराम चौधरी विगतमा काठ मिस्त्री हुनुहुन्थ्यो। आफूमा भएको सीपकै कारण 2069 सालबाट उहाँले फर्निचर उद्योग स्थापना गर्नुभयो। चौधरीको अनुसार दक्ष कामदार पाउन कठिन भएको, सरकारले अन्य क्षेत्रमा सीपमूलक कार्यमा थुप्रै लगानी र तालिम दिने गरेको तर सीकर्मीको सीप विकास तथा कामदार उत्पादन गर्न तालिम नदिँदा नेपाली कामदार पाउन कठिन भएको उहाँको भनाइ छ।
2: 2051 सालदेखि नै काठको मिस्त्री काम गरिरहेको, तर फर्निचर 2069 सालदेखि फर्निचर व्यवसाय ठिकै हो, राम्रो व्यवसाय हो, तर केही समस्याहरू पनि छन्। जस्तै अब हाम्रो यहाँ नेपालमा भएका जो पनि छ सबै विदेश जान खोज्छ, त्यसले गर्दाखेरि हाम्रो यहाँ कामदारको लागि एकदमै समस्या भइरहेको छ। अहिले नेपाल सरकारले पनि फर्निचर व्यवसाय प्रति एउटा पनि चासो नदिएको जस्तो लाग्छ, किनकि अहिलेसम्म जति पनि ट्रेनिङहरू आउँछ पालिका, नगरपालिका या नेपाल सरकारबाट काठ सम्बन्धी यो सिकर्मी सम्बन्धी तालिम दिएको कहिले पनि सुन्दैनौ। अहिले पहिला अलिअलि दिन्थ्यो, त्यो लुठनहरू त्यो कमैया मुक्ति भइसकेपछि 1-2 वर्ष जति सुनेको तालिम दियो भन्ने कुरा, 3 महिनामा त कोही पनि केही सिक्दैन। तर अहिले अब हाम्रो देशमा जस्तै अहिले नेपालमा जति पनि वन जंगलहरू छन्, अब यो वन जंगललाई सदुपयोग गरेको नेपाल सरकारले ध्यान नदिएको जस्तो लाग्छ।
1: यहाँका फर्निचरहरू भारतीय कामदारका भरमा लेका छन्। उनीहरूले 60-80 हजारसम्म कमाउँछन्। नेपालीले सिप सिकेको भए स्वदेशमै रोजगारी पाइने उहाँको भनाइ छ।
2: फर्निचरको मिस्त्रीहरू उत्पादनको लागि तालिम आवश्यक छ। पूरा इण्डियनहरूको भरमा फर्निचर चलिरहेछ। उनीहरूले भनेको दिनुपर्छ, अनि उनीहरूको लागि बस्ने खाने सबै सुविधाहरू दिनुपर्छ, नत्र भने अब यहाँ मान्छे छैन। हाम्रो यहाँ नेपालीले काम सिकेको धेरै राम्रो हुन्थ्यो। उनीहरू महिनाको 40-80 हजारसम्म एकजनाले कमाइरहेछ यो ठाउँमा, भनेपछि अब नेपालीले पनि कमाउन सक्थ्यो, विदेश जान पर्दैन थियो। तर अब अहिले नेपालीहरू एक काम सिक्न मान्दैन, एकैचोटि उसले 1000 रुपियाँ ज्याला माग्छ दिनको, 800 ज्याला त दिन सकिन्न, उसको सिप अनुसार दिने हो। त्यसले गर्दाखेरि अब हामी सुरुमा दिन सक्दैनौ, अनि उनीहरू फेरि अब बाहिरै जान्छन्, बरु इण्डिया गएर लेबर काम गर्छन्, काठमाडौँतिर गएर लेबर काम गर्छन्। तर यो काठको सम्बन्धी उनीहरू त्यति ध्यान दिँदैन।
1: व्यापारीहरू समयमै कच्चा पदार्थ पाउन कठिन, दक्ष जनशक्ति विदेश पलायन हुने, बजारीकरण र एकरूपतामा समस्या रहेको बताउँछन्। विगत 19 वर्षदेखि फर्निचर व्यवसाय गरिरहनु भएका आरपी फर्निचर उद्योगका संचालक राजेन्द्र भट्टराईको फर्निचर व्यवसायका लागि उद्योग र बिक्री गर्ने स्थान, निश्चित ठाउँ तोकिदिनुपर्ने, गुणस्तरीयता बारे नियमित अनुगमन तथा निगरानी हुनुपर्ने माग छ।
3: आज करिब करिब 19 वर्ष जति पुगेको छ। मैले यो व्यवसाय गरिरहँदा धेरै चुनौतीहरू पनि छन्। चुनौतीहरूमा पहिलो कुरा त कच्चा मालहरूसँग सम्बन्धित हो, किनकि राज्यको व्यवस्थापनमा भएर पनि हामीले समयमा कच्चा मालहरू प्राप्त गर्न सकेनौ। किन भन्दा सडेर जान्थ्यो, नियम कानून गर्दा गर्दै त्यो काठहरूलाई हामी समयमा उपलब्ध हुँदैनथ्यो, त्यसैले हामी त्यसमा पनि अलि समस्यामा थियौं। दक्ष जनशक्तिको कुराहरूमा पनि अलिअलि सिक्यो भने विदेशतिर बढी कमाई हुने हुनाले विदेशतिर जाने समस्याहरू थियो, त्यो दक्ष जनशक्तिको पनि हामीलाई खट्किरहेको विषय हो। अनि तेस्रो कुराहरू भनेको बजारमा बजारीकरण र एकरूपता। जस्तै मानौ कुनै पनि व्यापार व्यवसायहरू हुँदाखेरि उपभोक्ताहरूले त्यो व्यापार व्यवसायमा पाइने सरसामानहरू दिनुपर्दाखेरि, जस्तै फर्निचरको सामानहरू निश्चित ठाउँमा पाइन्छ, मानव टिकापुरको कुनै ठाउँमा काठ फर्निचर सम्बन्धीका सामानहरू पाइन्छ भनेर राज्यले पनि व्यवस्था गरिदिएको भए अझै उत्तम हुने थियो। क्वालिटीको कुराहरू हामीले व्यापार व्यवसाय गर्दाखेरि राम्रो क्वालिटी दिने मान्छेले पनि त्यही मूल्यमा बेच्नुपर्ने र नराम्रो क्वालिटी दिने मान्छेहरूले पनि त्यही मूल्यमा, त्यसैले निरीक्षण हुन पनि जरूरी रह्यो।
1: आधुनिक मेसिन तथा प्रविधिका लागि ठूलो लगानी आवश्यक रहेको, सिप भएका कामदार विदेशमा कमाई राम्रो भएकाले विदेश रोज्ने, दक्ष कामदार अभाव हुँदा अधिकांश कामदार भारतबाट ल्याउनु पर्ने बाध्यता छ। बजारमा प्रतिस्पर्धा बढ़ेकाले कमाई खासै नहुने, स्थानीय प्रदेश र संघीय सरकारले सिप विकासमा लगानी नगर्दा ग्राहकको माग अनुसार नयाँ डिजाइन र गुणस्तर कायम गर्न पनि समस्या हुने गरेको छ। यसका साथै गुणस्तर बारे मापन तथा अनुगमन नहुँदा सबै खाले व्यापारीलाई हेर्ने दृष्टिकोण एउटै हुँदा व्यापारी मर्कामा छन्। श्री शिवगंगा फर्निचर उद्योगका संचालक तलेवर बरही 14 वर्षदेखि टिकापुरमा व्यवसाय गरिरहनु भएको छ। उहाँका अनुसार महँगो कच्चा पदार्थ, भाडा दर महँगो भएकाले व्यापार गर्न कठिन छ। सिजनमा मात्र बढ़ी चल्ने भए पनि कामदार भने वर्षभरि नै पाल्नुपर्ने बाध्यता छ।
4: सिजन आयो राम्रो चल्यो, सिजन गयो भनेपछि त्यसै थप्प जस्तो हुन्छ। राम्रो भन्नाले हामीहरूको खासै दशैंबाट नै शुरूआत हुन्छ। अब असार श्रावण भदौ असोजसम्म भन्नु लगभग उस्तै रहन्छ। लगभग यो काठको व्यापारीहरूको त बिना ऋणको त कोही छैन होला जस्तो मलाई लाग्छ। बिक्रीबाट हुँदैन, घर भाडा तिर्नै पर्यो, कारिगर पाल्नै पर्यो। त्यो कारिगरलाई बरसातमा हामीले अहिले जाऊ भाइ पछि आउला भनेर पछि म बोलाउला भनेर आउँदैन, त्यसले गर्दा पाल्नै पर्छ। होइन भनेपछि अर्को ठाउँमा गए त फर्केर आउँदैन, के गर्ने? व्यापार छ, लाग्नै पर्यो, गर्नै पर्यो, दुःख सुख काटेर पनि यसैमा रहनुपर्छ। हामीलाई अर्को गुण छैन, अर्को सिप छैन कि यो छोडेर अर्कोतिर जाऊ, त्यस्तै छ।
1: व्यापारीलाई विद्युत उपकरण र मरमत सम्भारमा अतिरिक्त खर्च लाग्ने गरेको छ। सरकारले फर्निचरमा आवश्यक कामदार उत्पादनमा पनि ध्यान दिएमा स्वदेशमै काम पाउन सकिने उनीहरू बताउँछन्।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। धान पसाउने समयमा मल नपाएपछि किसानहरू समस्यामा परेका छन्। समयमा खेतमा मल नहाल्दा धानमा पनि समस्या देखिन थालेको छ। समयमै मल नपाउँदा कतै धानको उत्पादनमा कमी हुने हो कि भन्ने चिन्तामा कैलालीका किसान छन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
5: समयमै मल नपाउँदा कैलालीका किसानहरूलाई समस्या भएको छ। धान पसाउने समय भइसक्दा पनि किसानहरूले मल नपाउँदा उनीहरू समस्यामा परेका हुन्। जानकी गाउँपालिका वडा नम्बर 8 का रामप्रसाद चौधरी।
6: मल त अति नै मिल्छ, सब धान पियर हुन लाग्ला, वहाँ जीवे त बिल्कुल बिल्कुल लाल हुने धान। मल रहतो युरिया धान उसे खैरा रोग का थे, वो खैरा रोग मल का करना हमें सब यहाँ सुबर्णपुर टीकापुर
5: रामप्रसाद चौधरी जस्तै जानकी गाउँपालिका वडा नम्बर 6 सुवर्णपुरका छोटेलाल चौधरीलाई पनि मल नपाउँदा समस्या भएको छ। छोटेलालले ठेक्कामा 3 बिघा खेतमा धान लगाउनु भएको छ। उहाँले पहिले धानमा झार मार्ने औषधि छर्नुभयो, पछि खेतमा मल हाल्ने समयमा युरिया मल नभएर मलको लागि जानकी टिकापुर जोशीपुर बहुनिया लम्की पुगे पनि मल नपाएको उहाँको गुनासो छ।
7: खास कृषकको समस्या कल सबसे भारी कना युरिया मल अबला सबसे समस्या मल नै पाके हाम्रो काका अनि युरिया नै मिलल छोटो डिएपी डारके मैले खेतमा लगाइनु दोस्रो पासो युरिया मिल्थ्यो युरिया डारम गइकै युरिया खोजत लगभग मै जोशीपुर बहुनिया अनि यो सुखर यहाँ बलिया लम्की सारा चार मिच्छाके कहुँ नै पाके लास्टमा इन्डियन मल डर्नु 2-3 कट्टा
5: युरिया मल नपाएपछि बजारबाट झोल युरिया मल किनेर छर्दा पनि काम नगरेपछि महँगोमा भारतबाट ल्याएको मल छर्न कृषक बाध्य छन्। मजदूरी जोताई मल गरी करिब 70,000 बढ़ी खर्च खेतमा लगानी गरेका छोटेलाल चौधरी उत्पादन होला कि नहोला भन्नेमा चिन्तित हुनुहुन्छ।
7: युरिया कहाँ नै पाइनु, लास्टमा म धान नै होइन अवस्था महिला आयो दोस्रोमै झोल युरिया आनके बजारमा छिट्नु पाउडर रह पाउडर आनके छिट्नु दोस्रो उफे काम नै गरल। अब लास्टमा दोस्रो कहाँ पाउँ सारा ठाउँ चर्नु युरिया कहाँ नै मिलल, युरिया नै पाएको दोस्रोमै लास्टमा दोस्रो इन्डियन युरिया आन्नु इन्डियन युरिया आके लानके 3 कट्टा युरिया छिट्नु अब दान बढ़ियाबा जोहो करके 3 कट्टासम्म युरिया आनके छिट्नु थक बढ़ियाबा सबसे भारी समस्या कल किसानको युरिया हो। यी सरकार तो यूरिया फालाफाल हुई के सोचल रहूं तर ये सरकार आयल धन हम किसान के बिहाल बा तर बिहाल बा कि का करना किसान तो मरो कि जीव कना अवस्थम बा मोर लगानी कभी तो तर 80,000 रूपये मोर खेतों में लगेनु मंजूरी और तेल खर्च करके दोसो जत्रा लगानी कर ली लगानी फिर उठी कि नहीं उठी कना हासक अवस्था बा असिन बा उपजनी हुई कि नहीं हुई कना हासक लास्ट में आही फिर यूरिया नहीं पाके दोसो असिन हाल हुई
5: जानकी गांव पालिका ओडा नंबर 5 स्कूलपुर का उजिरे टमाटा को मल नपाएर धान पहिलै भएको छ। धान पचाउने समयमा पनि मल पाएन, अब के गर्ने भन्ने समस्यामा भएको उहाँ बताउनुहुन्छ।
8: मल नपाइँदाखेरिमा हजुरको धानको बडो समस्या छ। हामीलाई युरिया मिल दिए सबभन्दा राम्रो हुन्थ्यो किसानहरूलाई। सबभन्दा गाह्रो त्यो मलबी भइराखेको छ। यतातिर धान पनि हजुरको बाढिराखेको छैन, उतातिर घाँस घाँस उम्किदियो, घाँसको दबाई आन्दाखेरि झन् समस्या मल नभइन भने जस्तो हुन्थ्यो। धान केही छैन भने डेलो छ, झन् बाढ्दै नबाढ्ने भइगयो, त्यो किचकिचे जस्तो छ, बडो समस्या भइगयो। मलै नपाएर मल पाइदिए भए त राम्रै भइजान्थ्यो।
5: जानकी गाउँपालिका ओडा नम्बर 8 भगरैयाका सुखराम चौधरी किसान अहिले समयमा मल नपाउँदा साह्रै समस्यामा रहेका र उत्पादन पनि कम हुने बताउनुहुन्छ।
9: अहिले चाहिँ फेर मल चाहिँ कम पर्का चाहिँ 10 किलो 15 किलो बाँटक देखेको पनि अवस्था, अब खेतवा ज्यादा रहेकैमा 10-15 किलो चाहिँ पूर्ति हुन अवस्था नै हो। कोही कोही जग्गा त अवस्था खाली परल बाटिनको धान चाहिँ हुई कि नै ठेकाना नै हो ओकरफल जब कामै हो रहे ओकर फेर काम नै हो, धान कहाँ से बढ़िया कम हुई।
5: समयमै मल नपाएर छटपटिएका यी त केवल प्रतिनिधि किसान मात्र हुन्, यस्तो समस्या सबै किसानहरूलाई परेको छ। यस विषयमा सरकारले समयमै मलको व्यवस्थापन गर्न सकेको खण्डमा किसानको उत्पादन बढ्छ र नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने देखिन्छ।
0: सहकर्मी गीता चौधरी खोज खबरमा आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
10: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
11: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
11: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
12: ल यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
13: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। आमा र बच्चाको स्वास्थ्य सुधारका क्षेत्रमा टीकापुर नगरपालिकाले विभिन्न किसिमका कामहरू गरिरहेको बताएको छ। होमटो हस्पिटल, पोषण कोशी लगायतका कार्यक्रम मार्फत विभिन्न किसिमका सेवा प्रदान गरिरहेको नगरपालिकाको भनाई छ। यसै विषयमा सहकर्मी दुर्गा देवपोटाले आमा र बच्चाको स्वास्थ्य सुधारका लागि टीकापुर नगरपालिकाले के कस्ता कामहरू गरिरहेको छ भनी सिनियर अनमी हेमा गेवाललाई सोध्नु भएको छ।
14: आमा र बच्चाको स्वास्थ्य सुधारका लागि विशेष गरी टीकापुर नगरपालिकाबाट विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। विशेष गरी हाम्रो ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम छ, जसमा गर्भवती महिलाको पेटमा बच्चा आइसकेपछि कम्तीमा 3 पटक भिडियो एक्सरे गर्नुपर्छ। होइन, बच्चामा भएको कुनै असरहरू अथवा जन्मजात हुने अपाङ्गता त्यस्तो कुनै डिफेक्टहरू छ भने बेलैमा पत्ता लागेर त्यसलाई व्यवस्थापन गर्नका लागि सजिलो हुन्छ, जसले गर्दाखेरि जुन सुस्त मनस्थिति अथवा कमजोर बच्चाहरू अथवा जन्मिसकेपछि पनि विभिन्न समस्याहरू आउन सक्ने खालको छ, अथवा गर्भमा त्यो बच्चाले गर्दा आमा र बच्चाको दुइटै स्वास्थ्यमा असर पार्ने खालको छ भने त्यस्ता महिलाहरूलाई बेलैमा जाँच गरेर हामीले व्यवस्थापनका लागि टिकापुर अस्पताल पठाउने गरेका छौँ र अब सम्बन्धित निकायहरूमा व्यवस्था हामी उहाँहरूलाई यसो यसो छ भनेर एउटा रिपोर्ट सहित उहाँहरूलाई यसरी यहाँ जानुहोला भनेर सम्बन्धित निकायहरूमा पठाउने गरिराखेको छ एउटा भनेपछि टिकापुर नगरपालिकाले गर्ने अर्को कार्यक्रम भनेको महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी प्रजनन रुग्णता कार्यक्रम अन्तर्गत पाठ्यघरको मुखमा हुने क्यान्सर गराउने भाइरसहरूको जाँच जसलाई एचपीभी डीएनए टेस्ट भन्छ त्यसमा त्यो टेस्टहरू गरिराखेका छौँ हामीले अनि त्यसैमा स्तन क्यान्सरहरू धेरै देखिने चाहिँ महिलाहरूलाई स्तन क्यान्सर अनि त्यसपछि पाठ्यघरको मुखको क्यान्सर क्यान्सरहरू धेरै देखिने भावनाले त्यसको स्क्रिनिङहरू चाहिँ हामीले गरिराखेका छौँ। त्यस्तै पाठ्यघर झरेका महिलाहरूको जाँच गरेर रिङ राख्ने काम भइरहेको छ भनेपछि अपरेशनै गर्न पर्ने अथवा थर्ड फोर्थ डिग्रीमा झरिसकेको छ भने त्यस्तालाई अपरेशनका लागि पनि हामी सेती प्रादेशिक अस्पतालसँग शिविर चलेको बेलामा यहाँबाट रेफर गरेर पठाउँछौँ, जसले गर्दाखेरि त्यहाँ सेवा लिन जाने सेवाग्राही र एउटा कुरुवालाई जाने आउने भाडा पनि नेपाल सरकारले नै बेहोर्छ र खान बस्न पनि अस्पतालबाटै त्यो सुविधा हुन्छ, त्यसका लागि पैसा पर्दैन। अब त्यस्तै पाठ्यघर सम्बन्धी समस्या क्यान्सर अब एचपीभी डीएनए टेस्ट गरेर पोजिटिभ आएका महिलाहरूलाई पनि हामीले अर्को टेस्ट भीआईए टेस्ट गर्छौँ, जसले गर्दाखेरि उहाँ भीआईएमा पनि पोजिटिभ देखियो भने एउटा थर्मोकोगुलेटर हुन्छ त्यसले सेकाई गर्ने काम गर्छौँ र त्यो सेकाई गर्दा पनि नहुने खालको स्टेजहरू के छ त्यो स्टेजहरू पत्ता लगाएर हाम्रो लेभलबाट गर्न सकिने हो भनेपछि हामी त्यो आफैले म्यानेज गर्छौँ भनेपछि होइन माथिल्लो लेभलसम्म पठाउनु पर्ने हो नि त्यो कोर्डिनेसन गरेर हामीले महिलाहरूलाई चाहिँ त्यहाँसम्म पठाउने कामहरू गरिराखेका छौँ।
15: किशोर अवस्थामा देखिने रक्त अल्पताले महिला पछि गर्भवती हुँदाखेरि पनि बच्चामा पनि रक्त अल्पताको समस्या हुन सक्ने अथवा चाहिँ बच्चा कुपोषित हुन सक्ने भन्ने जोखिम न्यूनीकरणका लागि चाहिँ के कस्तो कामहरू गरिराख्नु भएको छ?
14: यो नेपाल सरकारले नै एउटा राम्रो कुपोषणको चक्रलाई तोड्नका लागि होइन पहिला चाहिँ गर्भवती भइसकेपछि आइरन चक्कीहरू खाने अथवा पोसिलो खानेकुराहरू खाने र एउटा राम्रो स्वस्थ बच्चा जन्माउने भन्ने थियो भने नेपाल सरकारले एउटा स्ट्राटेजी ल्याएको छ जसमा किशोरी अवस्थादेखि नै नेपालमा एक त रक्त अल्पताको समस्या छ नै त्यसमा पनि विशेष गरी किशोरीहरूमा धेरै पनि देखिएको छ जसले गर्दा नेपाल सरकारले स्कूल जाने 10-19 वर्षका किशोरीहरूलाई आइरन फोलिक एसिडहरू खुवाउँछ जुन हामीले प्रत्येक स्कूलहरूमा फोकल टिचरहरू हुनुहुन्छ जसलाई हामी आइरन चक्कीहरू दिन्छौँ र उहाँहरूलाई बेला बेलामा ओरिएन्टेसनहरू पनि चलाउँछौँ र सर म्यामहरूले स्कूलबाट किशोरीहरूलाई खुवाउनुहुन्छ भनेपछि स्कूलभन्दा बाहिर भएका किशोरीहरूलाई हामीले स्वयंसेवा मार्फत चाहिँ आइरन फोलिक एसिड खुवाउने गरिरहेछौँ जसले गर्दाखेरि अब अहिलेका किशोरीहरू भनेका भोलिका त आमा हुन् होइन जसका लागि एउटा स्वस्थ किशोरीले स्वस्थ अथवा स्वस्थ महिलाले स्वस्थ बच्चा जन्माउन सक्छ भन्ने हो। अहिलेको किशोरी भोलिको आमा भावनाले किशोरी स्वस्थ भएन भने पछि बल्ल मात्रै एउटा स्वस्थ महिला हुन्छन् र जसले स्वस्थ बच्चा जन्माउन सक्छ भनेर नेपाल सरकारले आइरन फोलिक एसिडलाई एकदमै महत्वपूर्ण रूपमा हेरिराखेको छ। किशोर अवस्थादेखि नै किशोरी राम्रो भयो अथवा रक्त अल्पता भएन सुपोषित किशोरीबाट सुपोषित अथवा सुपोषित आमा बन्छ सुपोषित आमाले सुपोषित बच्चा जन्माउँछ भन्ने चाहिँ हो नेपाल सरकारको।
15: अनि गर्भवती महिलाले चाहिँ कस्ता खालका पौष्टिक खानाहरू खानुपर्छ त?
14: गर्भवती महिलाहरूले आइरन फोलिक एसिड जुकाको औषधि सँगसँगै घरमा अरू मान्छेहरूले 3 पटक खाना खानुहुन्छ भने गर्भवती महिलाले 4 पटक खाना खानु पर्ने हुन्छ। गर्भवती महिलाका लागि छुट्टै चुला बोल्नु पर्ने हुन्छ तर 1 पटक थप चुला बोल्न पर्ने हुन्छ किनभने आमाले खाएको खानेकुराबाटै बच्चाले भित्र लिन पर्ने भावनाले अरूले भन्दा थप पटक खानेकुरा खानुपर्छ भनेपछि पोसिलो खानेकुराहरूमा चाहिँ जङ्क फुडहरू नखाने घरमा आफ्नो घरमा जे अभाइलेबल छ गेडागुडीहरू हरियो सागसब्जीहरू माछा मासु दिनदिनै खान नसके पनि मिलाएर अलि बढी खाने होइन घर परिवारले एक छाक खाँदा हुन्छ भने गर्भवतीलाई छुट्टी राखिदिएर अब भोलिपल्ट दिँदा दिने त्यो तरिकाले घर परिवारको अरू सदस्यहरूले भन्दा पनि गर्भवती महिलाले चाहिँ बढी खानुपर्छ। गर्भवती महिलाले 1 पटक बढी खानुपर्छ भनेपछि सुत्केरी महिलाले त दुध चुसाउन पर्ने हुन्छ आमा सुपोषित छिन् भनेपछि दुध बल्ल राम्रो खालको आउने हो अथवा प्रशस्त मात्रामा आउने हो त्यसका लागि चाहिँ छुट्टै 2 पटक आमाका लागि छुट्टै चुला बोल्न पर्छ भने भन्ने अनि त्यस्तै गरी माछा मासु अन्डा गेडागुडीहरू पोसिलो खानेकुराहरू प्रशस्त मात्रामा खायो भनेपछि दुध आउँछ र बच्चा र आमा दुइटै स्वस्थ हुन्छन्।
0: अब बाँकी खबर। अछामको मंगलसेन नगरपालिका वडा नम्बर 5 अटो अनियन्त्रित भई सड़कमा पल्टिँदा एकजनाको मृत्यु भएको छ। आज बिहान करिब 11:30 मंगलसेन नगरपालिका 3 लाछिमानाबाट मंगलसेन तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001H6113 नम्बरको अटो ओह्रालोमा अचानक अनियन्त्रित भई सड़कमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका वडा नम्बर 3 लाचिमान बस्ने 48 वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। बोगटीको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय असामले जनाएको छ। दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको बारेमा सब थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। खोज खबरमा जन आवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
16: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
17: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
16: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
17: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
18: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
19: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
20: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
19: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम अनलाइन मार्फत बीमामा आबद्ध र नवीकरण गर्न शुरू गरिएको प्रवक्ता शाहले बताउनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,433 जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि रू 3,500 बराबरको योगदानको आधारमा रू 1,00,000सम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। खोज खबरमा अब पालो जनआवाजको। सामुदायिक वनबाट नागरिकहरूले विभिन्न किसिमका सेवा सुविधाहरू पाउने गरेका छन्। आजको जनआवाज हामीले सामुदायिक वनबाट के कस्ता सेवाहरू पाइरहनु भएको छ भनी केही उपभोक्तालाई सोधेका छौं।
21: म नाउ गोविन्द प्रसाद हो, उपभोक्ता हितु होइन त सकुजहन बठा नै पुगाइसिक्थना। अब 1 लाख सालमा कोही केहु बठा देथ, कोही कबु कोही बठा देथ। मर्ने गर्नेमा भोज बिहामा काठी डेटीबाट हाम्रो यहेसे सुविधा पैतिबाटी ना यही जंगल पल्लक कारणले अन्त से हमन दुख नै हुइल हो। अब पहिला त पहाडमा काठी कर जाई यहाँ रोहर जाई दौरी ना, अब जंगल पल्लवाती त यही से 2 रुपया डरल से थे, यही से काठी पाता पाइती हाम्रो ना सजिलो हुइल बा कना जरुरी हुइल टाइममा पाइल बाटी।
22: मेरो नाम कृपाराम शर्मा, म खाली उभौता हुँ। ठिकै छ, हजुरको अहिलेसम्म घनसिंह विप अध्यक्ष आयो भन्दा पछि अलिकति जंगललाई सेपरेट गर्दा अब पाउने कोही भन्नुभयो, कमी कमजोरी मान्छेले दौडो फुडो केही भन्नुभयो, घर बनाउने मान्छेले कटा पानीबाट निक्लेको केही चकुर सकुट यताउति बाँडफाँड गरेर सबैको चित्त बुझाएर व्यवहार गरेका छ। अब त्यस्तो अब आन्तरिक त भित्रको ढुकुटीमा त हामीलाई थाहा छैन, जंगललाई पनि हरियाली राम्रो देखाएको छ, सबैले ठिकै छ भनिराखेका छन्, अहिलेसम्म ठिकै चलिरहेको छ, विवाद केही छैन अहिलेसम्म, त्यस्तो सन्तुष्टै छन् सबै।
2: मेरो नाम चन्द्रलाल चौधरी हो, राम्रै लागेको छ। अब हामी त गाई गोरु पाल्दैन धेरै भएको दुई तिन वर्ष, ज्यादा ज्यादा इन्कम भएको कारणले गर्दा, तर टाइम टाइममा घाँस पाइराखेका छन् यहाँका उपभोक्ताहरूले, दाउरा पाइराखेका छन्, अरूभन्दा पनि यहाँको स्वच्छ हावा पानी त्यो पनि एउटा हो। हामी आएर यहाँ बस्छौँ, राम्रो लाग्छ, संरक्षण पनि गरिरहेका छौँ। अस्ति भर्खर त्यहीँबाट बुट्टाहरू निकालेर त्यहाँ रोप्यौँ, उतापट्टि खाली भएको ठाउँ खुसी छ।
0: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। फर्निचर व्यवसाय सिजनमा राम्रो दक्ष कामदार अभाव र सरकारको सहयोग नमिलेको व्यवसायीको गुनासो। धान पसाउने समयमा मल नपाएपछि किसान समस्यामा, सबैमै मल नपाउँदा उत्पादन घट्ने भन्दै किसान चिन्तित। अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने, आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अनामी हेमा गेवालीको भनाई। र आसाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला। नमस्कार। जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयले अनुरोध।
3: जानकी गाउँपालिका तीन नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे, सड़क के किनारमे पशु चौपाया नै बाँधेबी, सड़क किनारमे मल वस्तु नै कुरा देबी, साथे सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुँक्रा लेह पर्ना बा।
0: जानकी गाउँपालिका तीन नम्बर वाडा कार्यालय लाइकपुर।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलि न अब समय एक ठो घर गहना नै हो बनाइना हुने ना पट्टा नि पैना त
23: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कान ल बाटी
23: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846239161।
24: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
5: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: फिरता फिरता 20% सम्म क्यास फिरता जहिले पनि जहाँ पनि
1: क्यास फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना
4: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ
3: उपचार हुने समस्याहरू छालामा एलर्जी वा चिलाउने समस्या हुनु
4: नवजात शिशु र बाल बालिकाको छालाको समस्या
3: नङ कपालको समस्या
4: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु
3: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु
4: छालामा संक्रमण फोका वा पस हुनु
3: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू
4: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म
3: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली सम्पर्क नम्बर 98584 23131 र 98486 14126

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091560 228 97083 58 835 र 98 650 40 770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिका को ग्रामीण अल्ट्रासाउंड सेवा बारे अत्यंत जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 सट्टी शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली का।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाय हुन्छ र कहिले कोही बिरानी, कहिले कोही बिरानी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि। यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेस संस्थापन इतरपक्षले नेता देउबार नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड़।
9: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हकमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ।
8: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाण्डुका 5 स्थानमा बिक्री वितरण शुरू।
10: 5 हामीले आज वितरण गर्ने प्रबन्ध गरेका हौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं।
8: भारी वर्षा र विपदका कारण 24 यता 13 भन्दा बढ़ीको मृत्यु, 5 बेपत्ता। बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा 1-2 स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
11: सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली विस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
8: र इण्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 मृत्यु।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ।
13: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँचवटा ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
10: पाँच ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गरेउ, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्यो भन्दा अलिक कम स्थानहरूबाट गर्यौं, त्यसले गर्दा अलिकति पाँचवटा ठाउँहरूमा भीड़भाड़ पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँकै पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं, किर्तिपुरको राधास्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधास्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले पाँच ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं।
13: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
14: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो, अब त्यो दिनदेखि चाहिँ कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी, पहिरो, चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खेतमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
13: विपद प्रतिकारी तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 2083 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिण्डुल नगर्न मौसमवीर सञ्जीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
11: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ, धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने एक दुई ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका

0: मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल निधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान बन्जाङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, अरू तीनजना घाइते भएका छन्। शिवपुरी गाउँपालिका साथ थाना भन्जाङको टोखा छहरे सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गुड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 की 54 वर्षीय कृष्णमाया प्रजापति डंगोर र रामेछापको खाँडा देवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी बम प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
2: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ स्थित टोखा छहरे सड़क खण्डमा काठमाडौँबाट बुच्चेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक गुडी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजी 30-40 मिटर तल भिरमा खस्दा बसमा सवार यात्रुहरू मध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 की कृष्ण माया प्रजापति डंगोल, उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदय माया छत्री, उहाँको घर चाहिँ रामेश्वर खाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले अब बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 16-27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राख्नुभयो।
3: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा, एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि

0: पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेको थियो, प्रोग्राम्सहरू पनि राखेको थियो।
1: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जन प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाण्डुको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
2: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
3: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
2: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व अनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091561414 र 091561415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीका
5: लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
8: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्री भावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द:
3: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, तर खोजी चार पाँच वर्ष भयो, सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
8: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
3: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो, 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको। रेट पनि ठिक थियो। फोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले एक पैसा उठाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
8: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका नौका वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
9: यसपालि आलुको उत्पादन ठिकै भयो। पोखरी क्षेत्र खोडीपे डाबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन थियो नै राम्रो सञ्चित लेख्यो भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
8: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न दुईवटा शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
10: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ, कोल्ड चेम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि, सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानूनी रूपमा। त
8: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन, रेडियो सिगा सन्देश, सिरभावर।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
11: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेरीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो, 4 वर्षको बच्चालाई उसले कविता त भन्नलाई।
2: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। साहित्य रचना सिर्जना र कलालाई प्रस्तुत गर्ने मंच तथा माध्यमहरू निकै महत्वपूर्ण हुन्छन्। साथै सर्जक लेखक तथा साहित्यकारहरूले जति बढ़ी प्रसिद्धि र प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्वका बारेमा हामीले सिद्धेश्वर मान अक्षयलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौं।
11: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छापौं भन्ने स्थिति अलिकति पहिला त धेरै नै थियो नि त्यो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौं भन्दाखेरि खोजी खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि, जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी खोजी ल्याउँछौ।
2: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ के हुन्छ, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
11: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भने कि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
2: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
11: मेरो त छ नि दोस्रो परिवार, अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएछ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन,
2: भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्व भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउने फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
11: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिचाएको छ भन्दाखेरि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, अनि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा कविता सुनाइरहेको हुन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहेको हुन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन। त्यो कसलाई पर्छ त भन्दाखेरि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन। राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन। सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन, यो चाहिँ के भनेदेखि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा। हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि।
2: हजुर, एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो, अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ, त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न।
11: अब हेर्नुहोस् है, विभेद त जहाँ पनि छ संसारमा, थापाको मैले चाहिँ यही हो, विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भन्दाखेरि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन, त्यो सबैतिर एउटै विभेद होइन, तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ, एउटा दुईटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन। अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन, त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको। अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन, उहाँले बाउका बढ्दा मौका पायो, महिलाले पाएनन् यहाँ त्यहाँ, मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ, त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि। तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन, मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन, त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अवधारणाले गर्ने कामहरू हो। अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन, अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन।
2: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ, काव्यका किनारा होइन,
11: काव्यका दुई किनारा, कथा र कविता
2: होइन,
11: यो चाहिँ काव्य संग्रह हो, कथा संग्रह भन्दा नि काव्य संग्रह, किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन, अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ, त्यो कथा र कविता छुट्टै छुट्टै होइन। जस्तै एउटा कथा छ नानी मैया होइन, त्यो नानी मैया नै कविता पनि छ कि, नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ, अनि नानी यहाँको जीवनमा के गर्यो त्यो कवितामा पनि छ. त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा सङ्ग्रहको.
2: तपाईँले लेख्नुभएको असाधारणको कविता सङ्ग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न.
11: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो, देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेदीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता. मैले यति नै सुनाएँ यहाँलाई.
2: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि. एउटा त अभिभावकको नि भूमिका भयो, विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ, के दिनु पर्ला?
11: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो. 4 बच्चालाई उसले कविता त भन्न लाग्यो. त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि, तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन. अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त त्यसमा
2: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
11: त्यसमा छ. अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू होइन यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो चाहिँ मान्छे बनाइरहेको छ.
2: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ. प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ. नेपाली कांग्रेस संस्थापन इतरपक्षले देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ. अर्थमन्त्री सोनी मुवागले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि दितालाई धन्यवाद. भोलि साउन 31 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 MHz.
15: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ. सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने. बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ.
16: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश.
17: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना. व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि हृतपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा 5 भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ. थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614 र 0915614 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ. रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टिकापुर कैलाली. छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना.
18: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भु दत्त जोशी इशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
19: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
18: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
19: नङ कपालको समस्या,
18: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
19: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
18: छालामा संक्रमण, फोका वा पस हुनु
19: र महिला र पुरुषमा हुने यौन सम्बन्धी समस्याहरू।
18: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
19: स्थान इशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेडस टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585088।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षण बारे चर्चा गर्नेछौ। कार्यक्रमको शुरूमा हामी प्राकृतिक स्रोतको परिचय र महत्व बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सृजना बजगाई।
1: प्राकृतिक स्रोत भन्नाले प्रकृतिबाट प्राप्त हुने त्यस्ता सम्पूर्ण स्रोतलाई जनाइन्छ जसको उपयोग मानव जीवन, कृषि उद्योग, ऊर्जा उत्पादन तथा आर्थिक विकासका लागि गरिन्छ। माटो, पानी, हावा, वन, खनिज, जैविक विविधता, जलवायु, वन्यजन्तु, घाँसे मैदान, नदी, ताल, हिम नदी तथा सूर्यको ऊर्जा प्राकृतिक स्रोतका मुख्य प्रमुख उदाहरण हुन्। यी स्रोतहरू मानव जीवनका आधार मात्र नभई सम्पूर्ण जीवमण्डलको अस्तित्वका लागि अपरिहार्य छन्। पृथ्वीमा जीवन सम्भव हुनुको कारण मुख्य यिनै प्राकृतिक स्रोतहरूको उपलब्धता हो। कृषि उत्पादन, पशुपालन, खानेपानी, खाद्य सुरक्षा, ऊर्जा, औषधीय वनस्पति तथा उद्योग व्यवसाय सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक स्रोतहरूमा निर्भर छन्। नेपाल प्राकृतिक स्रोतहरूमा दृष्टिले अत्यन्त धनी देश हो। हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधताले नेपाललाई जलस्रोत, वन, जैविक विविधता तथा कृषि उत्पादनका लागि विशेष सम्भावना भएको राष्ट्र बनाएको छ। विश्वको कुल भूभागको सानो हिस्सा ओगटेको पनि नेपालमा हजारौं प्रजातिका वनस्पति, चराचुरुङ्गी, स्तनधारी जनावर तथा औषधीय जडीबुटी पाइन्छन्। यिनले केवल वातावरणीय सन्तुलन मात्र कायम गर्दैनन्, लाखौं मानिसको जीविकोपार्जनको आधार पनि बनेका छन्। प्राकृतिक स्रोतहरूको महत्व आर्थिक पक्षमा मात्र सीमित छैन। स्वस्थ वनले वर्षा चक्रलाई सन्तुलित राख्छ, नदी तथा मुहानहरूको संरक्षण गर्छ, माटो कटान रोक्छ, कार्बन अवशेषण गरी जलवायु परिवर्तनको प्रभाव कम गर्छ र वन्यजन्तुको वासस्थान सुरक्षित राख्छ। त्यसै गरी स्वस्थ माटोले कृषि उत्पादन बढाउँछ, स्वच्छ पानीले मानव स्वास्थ्य सुरक्षित राख्छ र जैविक विविधताले सम्पूर्ण पारिस्थितिक प्रणालीलाई स्थिर बनाउँछ। त्यसैले प्राकृतिक स्रोतहरूको विवेकपूर्ण प्रयोग र संरक्षण बिना दिगो विकास सम्भव हुँदैन।
0: कार्यक्रमलाई अघि बढाउँदै अब हामी नेपालका प्राकृतिक स्रोत र तिनीहरूको वर्तमान अवस्थाबारे चर्चा गर्छौ।
1: नेपालमा वन, पानी, माटो, जैविक विविधता, खनिज, हिम नदी, नदी प्रणाली तथा कृषि भूभाग प्रमुख प्राकृतिक स्रोत हुन्। देशको ठूलो भूभाग वनले ओगटेको छ, जसले काठ, दाउरा, घाँस, जडीबुटी, वन्यजन्तुको वासस्थान तथा पर्यावरणीय सेवा प्रदान गर्दछ। नेपालमा जलस्रोत पनि अत्यन्त सम्पन्न छ। हजारौं नदी, खोला, नाला तथा हिमनदीहरूको कृषि, जलवायुयुक्त खानेपानी र पर्यटकलाई आधार प्रदान गरेका छन्। त्यसै गरी उर्वर कृषि भूमि र विविध जलवायुका कारण नेपालमा विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी तथा नगदे बाली उत्पादन गर्न सकिन्छ। तर पछिल्ला दशकहरूमा यी स्रोतहरू विभिन्न कारणले दबावमा परेका छन्। अनियन्त्रित वन फडानी, नदीजन्य पदार्थको अत्यधिक उल्लेखन, माटो कटान, रासायनिक प्रदूषण, प्लास्टिक फोहोर, जलस्रोतको अव्यवस्थित उपयोग, शहरीकरण तथा जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतहरूको गुणस्तर र उपलब्धमा कमी आउन थालेको छ। पहाड़ी क्षेत्रमा पहिरो, तराईमा बाढी र हिमालयको क्षेत्रमा हिमनदी पग्लने समस्या तथा जैविक विविधतामा आएको हरासले प्राकृतिक स्रोत व्यवस्थापनलाई अझ चुनौतीपूर्ण बनाएको छ। नेपालमा सामुदायिक र कार्यक्रम सफल संरक्षण अभ्यासको उत्कृष्ट उदाहरण हो। स्थानीय समुदायहरूले सहभागितामा वन संरक्षण, पुनः वन रोपण तथा स्रोतहरूको दिगो उपयोग गर्ने अभ्यासले वन क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान दिएको छ। यसले प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायहरूको भूमिकालाई स्पष्ट रूपमा देखाएको छ।
0: त्यसै गरी हामी परम्परागत तथा आधुनिक प्रकृतिको आधुनिक प्राकृतिक स्रोत व्यवस्थापन बारे चर्चा गर्छौं।
1: नेपालमा प्राकृतिक स्रोत संरक्षणको लामो इतिहास छ। परम्परागत रूपमा गाउँघरमा पानीका मुहान, पोखरी तथा वन चरण क्षेत्रको सामूहिक संरक्षण गर्न चलन थियो। धार्मिक तथा सांस्कृतिक विश्वासका कारण केही वन ताल तथा नदीलाई पवित्र मानी संरक्षण गरिन्थ्यो। किसानहरूले वर्षाको पानी संग्रह गर्ने, खेतको कल्ला निर्माण गर्ने, बाली चक्र अप्नाउने, गोटीमल र कम्पोस्ट मल प्रयोग गर्ने तथा कृषि वन प्रणाली अप्नाउने अभ्यासको प्राकृतिक स्रोत संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको थियो। आधुनिक समयमा प्राकृतिक स्रोत व्यवस्थापनलाई वैज्ञानिक आधारमा बढ़ी बढ़ाइँदैछ। जलाधार व्यवस्थापन, वर्षापानी संलग्नन, ड्रिप र स्प्रिंकल सिंचाई, माटो परीक्षण, भू उपयोग योजना, जैविक खेती, एकीकृत शोषण व्यवस्थापन तथा नवीकरणीय ऊर्जाको प्रयोग जस्ता उपायहरू अप्नाइरहेका छन्। वन संरक्षणमा भू उपग्रह, ड्रोन, भौगोलिक सूचना प्रणाली तथा रिमोट सेन्सिङ प्रविधिको प्रयोग बढ्दै गएको छ। यस्ता प्रविधिले स्रोतहरूले अवस्था अनुगमन गर्ने, जोखिम पहिचान तथा दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउँछन्। परम्परागत ज्ञान र आधुनिक विज्ञानको संयोजन नै दिगो प्राकृतिक स्रोत व्यवस्थापनको आधार हो। स्थानीय समुदायहरूको अनुभव, वैज्ञानिक अनुसन्धान र सहकारी नीतिबीच हुन सके प्राकृतिक स्रोत संरक्षण अझ प्रभावकारी बन्न सक्छ।
0: कार्यक्रमलाई अघि बढ़ाउँदै अब हामी वातावरण संरक्षण उपाय र दिगो विकास बारे चर्चा गर्छौ।
1: वातावरण संरक्षण भन्नाले प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोग गर्दै वायु, पानी, माटो, वन तथा जैविक विविधतालाई प्रदूषण र विनाशबाट जोगाउने कार्यलाई जनाउँछ। वातावरण संरक्षणका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेको वन संरक्षण र वृक्षारोपण हो। वनले कार्बन डाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभाव कम गर्नुका साथै पानीका स्रोत संरक्षण, माटो कटान नियन्त्रण तथा जैविक विविधता जोगाउने काम गर्छ। कृषि क्षेत्रमा रासायनिक मल तथा विषादीको विवेकीपूर्ण प्रयोग, जैविक खेती, कम्पोस्ट मल, हरित मल, एकीकृत किरा व्यवस्थापन, पानीको मितव्यापी उपयोग तथा कृषि वन प्रणाली अप्नाउनका वातावरणमा संरक्षणका प्रभावकारी उपायहरू हुन्। प्लास्टिक जन्य फोहोरको उचित व्यवस्थापन, नदी तथा तालको सरसफाई, वर्षा पानी संलग्न, नवीकरणीय ऊर्जाको प्रयोग, हरित प्रविधिको विकास तथा सार्वजनिक जनचेतना अभिवृद्धि गर्ने वातावरण संरक्षणमा महत्वपूर्ण पक्ष हुन्। दिगो विकासको अवधारणाले वातावरण पुस्ताको अवस्था पूरा गर्दा भविष्यमा पुस्ताको आवश्यकता पूरा गर्ने क्षमतामा असर पर्ने गरी प्राकृतिक स्रोतहरूको उपयोग गर्नुपर्ने कुराहरूमा जोड़ दिन्छ। त्यसैले आर्थिक विकास, सामाजिक न्याय तथा वातावरण संरक्षण बीच सन्तुलन कायम गर्नु दिगो विकासको मूल आधार हो।
0: कार्यक्रमको अन्तिममा हामी चुनौती, अवसर र भावी दिशा बारे चर्चा गर्छौ।
1: नेपालमा प्राकृतिक स्रोत व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा वन विकास, जलवायु परिवर्तन, प्रदूषण, अनियोजित सहकरीकरण, नदीजन्य पदार्थको अत्यधिक दोहन, जैविक विविधताको ह्रास तथा जनसंख्या वृद्धि प्रमुख चुनौतीका रूपमा रहेका छन्। यिनले कृषि उत्पादन, जलस्रोत, मानव स्वास्थ्य तथा प्राकृतिक प्रणालीमा दीर्घकालीन नकारात्मक प्रभाव पारिरहेका छन्। यद्यपि नेपालसँग प्रशस्त सम्भावना पनि छन्। सामुदायिक वन कृषि, वन प्रणाली, जैविक खेती, इको पर्यटन, जलवायु नवीकरण, ऊर्जा, स्थानीय समुदायको सक्रिय सहभागिता प्राकृतिक स्रोत संरक्षणका बलियो आधार हुन्। विद्यालय स्तरदेखि नै वातावरण शिक्षा, अनुसन्धानमा लगानी, किसान मैत्री प्रविधि, स्थानीय ज्ञानको संरक्षण तथा युवाको सहभागिता बढ़ाउन सके संरक्षण अभियान अझ प्रभावकारी बन्न सकिन्छ। भावी दिनमा प्राकृतिक स्रोत व्यवस्थापनलाई केवल सरकारी जिम्मेवारका रूपमा होइन, हरेक नागरिकले साझा दायित्वका रूपमा लिन आवश्यक छ। प्राकृतिक स्रोतको संरक्षण, विवेकपूर्ण प्रयोग तथा वातावरणीय मैत्री जीवनशैली अप्नाउन सके मात्र दिगो कृषि, खाद्य सुरक्षा, आर्थिक समृद्धि र स्वच्छ वातावरण सहितको समुन्नत नेपालको निर्माण सम्भव हुनेछ।
0: यिनै विषयवस्तुका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरमा लेखि पठाउन सक्नुहुन्छ अथवा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। रेडियो कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुन र साक्षात्कारकर्ता सृजना बजगाईलाई धन्यवाद दिँदै म जीविका शाहले बिदा दिनुहोस्। नमस्कार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015356 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: टीकापुर नगरपालिका को ग्रामीण अल्ट्रासाउंड सेवा बारे अत्यंत जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825673772।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: जान छै उडन चरी दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
7: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
6: एकडाली बाजगुराउँसको एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: छि कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो।

0: एक कैलालीकी गुरेही पर्व मनैना बारेके सूचना। थारू कल्याणकारिणी सभा कैलाली क्षेत्र नम्बर एक के आयोजना मन भदौ एक गते सोमबार के दिन टीकापुर के गुरही चौकमा दिन का 3 बजे से गुरही पर्व मनैना गुरही असरैना कार्यक्रम रहलक उहरसे। गुरही असरैना कार्यक्रम मन सहभागी हो दिएकलाक सबकू दादू भैया दीदी बहिनिया तथा सरोकार वाला हुकन हन हार्दिक अनुरोध करती। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक टीकापुर कैलाली।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर, कैलाली। फोन नम्बर 091-560-892।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्देरीहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा आयो है।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनौं।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटुहरूमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका प्रेफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलयको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तोता अलकृष्ण लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikapurfm.org र मोबाइल एप टीकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलयको पहिलो कविता प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमलाचन्द्र सानुजीको के कामको शासन शीर्षकमा रहेको शार्दूल लुकिरी छन्दको यो कविता।

सजिलो बेरथै भयो आसन गाह्रो भो घरबाट निस्कन यहाँ छोरीहरू हो किन आफ्नै आँगन

खेरे खान्छन् देश बजेटको भर परे गर्छन् ठुला चाकरी राख्छन् जागिर आसपास मनका चम्चाहरू मन परे जाग्ने छन् जनचेतना समयमा चल्दैन यस्तै गरे डण्डा पर्छ अवश्य जान अबलौ रुन्छौ होला धरधरे डण्डा पर्छ अवश्य जान अबलौ रुन्छौ होला धरधरे हाल काठमाडौँमा कार्यरत पैतृकी संस्था कवि विमलाचन्द्र सानुज्यूलाई के कामको शासन शीर्षकमा रहेको शार्दूल बिक्री छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका संस्था कवि कपिल किशोर घिमिरेज्यूको होस एकताको मत शक्तिशाली समस्या पूर्तिमा रहेको इन्द्रवर्जा छन्दको यो कविता।

सक्छन्। कोही कसैले नगरुन् दलाली, होस् एकताको मत शक्तिशाली, होस् एकताको मत शक्तिशाली।

0: मत शक्तिशाली होस एकता को मत शक्तिशाली।
1: दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई इन्द्र बर्जा छन्दमा रहेको होस एकताको मत शक्तिशाली समस्या पूर्तिमा रहेको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूको वक्रकण्ठ छन्दमा रहेको भ्रमर शीर्षकको यो कविता।

काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूलाई वक्रकण्ठ छन्दमा रहेको भ्रमर शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। गजुरी धादिङका स्रष्टा कवि गम्भीर दुवाडीज्यूको झ्याउरे छन्दमा रहेको यो कविता।

गजोरी धादिङका स्रष्टा कवि गम्भीर तिवाडीज्यूलाई झ्याउरे छन्दमा रहेको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। रातो पुल काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको सत्ता नायक नामका शीर्षकमा रहेको अनुष्टुप छन्दको यो कविता। भारे भुरे सबै भेडा सत्ताका हार हारमा बसी बुरुक्क उफ्रिन्छन्।

छैन खरानी मात्र छर्दछन् विदेश के थाहा छैन घुमे मेसिन जो गए बिचरा कलिला ओठ सत्ता ट्वाल परिरहे बिचरा कलिला ओठ सत्ता ट्वाल परिरहे झुण्ड झुण्ड समाएर झुण्डकै झुण्ड झुण्डिने भाडा कुटी हुने हात सत्ता स्वाठ सबै छुने सिंगाने पिजडा प्राज्ञ ईर्ष्या जलनका घर यस्ताका हातमा सत्ता लाग्छ जर्जर जर्जर यस्ताका हातमा सत्ता लाग्छ जर्जर जर्जर पहिले झोला थियो एक झोले नारा दिने यिनै भिक्षा झोली अझै झोले छन्दो बर यिनै यिनै कृपा होस् ग्याङ हाम्रो छ भिक्षा माग्ने यिनै यिनै महादास सबै सत्ता रण भुल्ल यिनै यिनै महादास सबै सत्ता रण भुल्ल यिनै यिनै वन भोज कतै गर्लान् आश्चर्य हुन्न यो यता र्याप र्याप सबै ट्यापे बाल बच्चा जता जता माग राखौ यिनै दिन्छन् खरानी भ्रष्म छन् यता खोस्ने बन्दुक पेल्दैछन् बन्दुक नै जता तता खोस्ने बन्दुक पेल्दैछन् बन्दुक नै जता तता ध्वंस नायकले ध्वंस अंगार नै उभाउ छ जता ततै यिनै ध्वंस धुवाधार धुवाउ छ विनाशका सबै पुत्र पुत्री विनाशकै छ त मात्र आसनमा उक्ली पार्दै फोहर लतपत मात्र आसनमा उक्ली पार्दै फोहर लतपत सजिलो छ यता आगो झोस्ता बल्दछ हर हर सजिलो छ यता खोस्न छर्रा बन्दुक छर छर सजिलो छ लिदा सत्ता दिदा हुन्छ कि भार यो यही चाल यही हाल जिन्दगी वार पारको यही हाल यही चाल जिन्दगी वार पारको बन्न लाग्दछ यो वर्ष सय हजार लाखको बिग्रिने पलमै हुन्छ सनकाह बल चाखको नियुक्तिका नयाँ खाका भिखारी जनमा छरे स्वामी दरिद्रका दाग लायौ अङ्ग भरि भरि स्वामी दरिद्रका दाग लायौ अङ्ग भरि भरि रसातल यिनै भित्र झर्यो तला तला तल रिङ्गटा शिरमा साम हिउँ पाउ छ थल थल उठ्यौ आगो बनी सुच्छौ जलमग्न समाधिमा नसास आशको ठाउँ पुरी तफानमा व्याधिमा नसास आशको ठाउँ पुरी तुफान व्याधिमा अनुष्टुप छन्दमा रहेको मिठो कविताका लागि रातो फूल काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु बिनपा चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूको चामर छन्दमा रहेको स्नेहले हँसाउने बुवा मुमा खुसी रहन् शीर्षकमा रहेको यो कविता

बिनपा चार पट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरेज्यूलाई चामर छन्दमा रहेको स्नेहले हँसाउने बुबा मुवा सुखी रहन् समस्या पूर्तिमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको शार्दूल विक्री छन्दमा रहेको यो कविता

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूलाई शार्दूल विक्री छन्दमा रहेको के अर्थ शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दछु। पोखराका स्रष्टा कवि श्रीकृष्ण चिमिल सेनाजीको पञ्चतामर छन्दमा रहेको छन्दमयमा शीर्षकको यो कविता।

प्रकाश हुन्छु छन्दमा मघाम जुन छन्दमा मर्काश हुन्छु छन्दमा म भित्रको जरा जरा अझै छ।

हरेक वस्तु छन्दमै विनाशु छन्द के छ र हरेक वस्तु छन्दमै विनाशु छन्द के छ र रहेर छन्द सूत्रमै बदल्छ चक्र सृष्टिले भएर छन्द युक्तमै म देख्न सक्छु दृष्टि।

अपूर्व पूर्व मूलका धरेर बासना मिठो फुले सुकाव्य फूलका कुदेर छन्द कै कला सिंगारले भरी भरी उनेर पुष्प छन्द कै बगान छन् थरी थरी उनेर पुष्प छन्द कै बगान छन् थरी थरी म सुच्छु छन्दमा मिले बिउझन्छु छन्दमा रमी म हिँड्छु छन्दमै सदा म बोल्छु छन्दमै गमी म सुन्छु छन्द

0: तले म लेख्छु भाग्य छन्दमै यिनै पवित्र हातले।
1: पोखराका स्रष्टा कवि श्रीकृष्ण तिमिलसिन्हजीलाई पञ्चचामर छन्दमा रहेको छन्द महिमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता खोटाङका स्रष्टा कवि कविराज घिमिरेजीको सिक्रणी छन्दमा रहेको गुरूजन भजौं प्रेम रसले शीर्षकमा रहेको यो कविता।

गुरुजन भजौं प्रेम रसले उनै ऊर्जा हाम्रा गुरुजन भजौं प्रेम रसले पुर्याए कुर्सीमा तर अब तिनै शासक बने।

0: गुरु जन भजौ प्रेम रसले उनै ऊर्जा हाम्रा गुरु जन भजौ प्रेम रसले
1: खोटाङका स्रष्टा कवि कविराज घिमिरेज्यूलाई शिखरणी छन्दमा रहेको गुरु जन भजौ प्रेम रसले शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविज्यूहरू हाल काठमाडौँमा कार्यरत वैतरणी स्रष्टा कवि विमला चन्द्र सानु, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, गजुरी धादिङका स्रष्टा कवि गम्भीर दुवाडी, धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहाल, सातोपुल काठमाडौँका स्रष्टा कवि कलानिधि दाहाल, बिनपाचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे, चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेल, पोखराका स्रष्टा कवि श्रीकृष्ण तिमिल सिन्हा र खोटाङका स्रष्टा कवि कविराज घिमिरेज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरूसम्म चाहिँ पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नाजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5

0: देखि भाद्र पाँच गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो दुई प्रति,
0: क्यान्सर रोगीहरूको हकमा तीन तीन महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड़नी को दूरबीन बाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा
0: जनरल फिजिशियन विशेषज्ञ सेवा
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा
0: रोग सेवा
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिवार
0: र सिटी स्कैन सेवा
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू एसडीयू सीईओएनसी र बाल बालिका का लागि एसएनसीयू सेवा
0: रोग पहचान का लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलॉजी हिस्टोपैथोलॉजी माइक्रोबायोलॉजी पारासिटोलॉजी सेरोलॉजी इंडोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउंड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पताल का अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा
0: चौबीसै घंटा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
6: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 को बुरही पर्व मनाउने बारेको सूचना थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 को आयोजनामा भदौ 1 गते सोमबारका दिन टीकापुरको गुरही चोकमा दिउँसो 3 बजेदेखि गुरही पर्व मनाउने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्दछौ थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 टीकापुर

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। फर्निचर व्यवसाय सिजनमा राम्रो कामदार दक्ष र समेत कामदारको अभाव र सरकारको सहयोग नमिलेको व्यवसायहरूले गुनासो गरेका छन्। यसरी टीकापुरमा 20 भन्दा बढ़ी फर्निचर व्यवसायी रहेका छन्। फर्निचर व्यवसायमा करोड़ौं लगानी छ। एउटा उद्योगमा 5 जनादेखि 20 जनासम्म कामदार कार्यरत छन्। फर्निचर व्यवसाय राम्रो समेत भए पनि समस्या भने थुप्रै रहेको बताएको छ। काठ तथा अन्य कच्चा पदार्थको प्रयोगबाट फर्निचर व्यवसाय चलाइरहेका व्यापारीहरू व्यापार ठिकै भए पनि थुप्रै समस्या झेलिराखेको, फर्निचर गुणस्तरीय काठ तथा समेत सामग्री सहज रूपमा पाउन कठिनाई भइरहेको बताएका छन्। अर्पण काठ फर्निचर उद्योगका संचालक हरिराम चौधरी विगतमा काठ मिस्त्री हुनुहुन्थ्यो। आफूमा भएको सिपकै कारण समेत 2069 सालबाट उहाँ फर्निचर उद्योग स्थापना गर्नुभएको छ। चौधरीका अनुसार दक्ष कामदार पाउन कठिनाई भएकाले सरकारले अन्य क्षेत्रमा सिपमूलक कार्यमा थुप्रै लगानी र तालिम दिने गरेको, तर सिकर्मीको सिप विकास तथा कामदार समेत उत्पादन गर्न तालिम नदी नेपाली कामदार पाउन समेत कठिनाई भएको बताउनु भएको छ। यहाँका फर्निचरहरूमा भारतीय कामदारको भरमा चलेको, उनीहरू 60 देखि 80 हजारसम्म कमाउँछन्। नेपालीहरूले सिप सिकेको भए स्वदेशमै रोजगारी पाउने उहाँको भनाई छ। व्यवसायहरू समयमै कच्चा पदार्थ पाउन कठिनाई, जनशक्ति विदेश पलायन हुने, बजारीकरण र एकरूपतामा समस्या रहेको बताएका छन्। विगत 19 वर्षदेखि फर्निचर व्यवसाय गरिरहनुभएका राजेन्द्र भट्टराईको फर्निचर व्यवसायका लागि उद्योग र समेत बिक्री गर्ने स्थान निश्चित ठाउँ टोकिनुपर्ने, गुणस्तरीयताको बारेमा नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने बताउनु भएको छ। आधुनिक मिल तथा प्राविधिकहरूका लागि ठूलो लगानी आवश्यक रहेको र सिप भएको कामदार समेत विदेशमा समेत कमाई राखेकोले समेत विदेश रोज्ने दक्ष कामदार समेत अभाव हुँदा अधिकांश कामदारहरू भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको बताउनु भएको छ। बजारमा प्रतिस्पर्धा बढ़िरहेकोले कमाई खासै नहुने स्थानीय प्रदेश र संघीय सरकारले सिप विकासका लागि नगर्दा ग्राहकहरूको माग अनुसार नयाँ डिजाइन र गुणस्तर कायम गर्न पनि समस्या भइरहेको बताउनु भएको छ। यसका साथै गुणस्तर बारे मापन तथा अनुगमन नहुँदा सबै खाले व्यापारीहरूलाई हेर्ने दृष्टिकोण एउटै हुँदा व्यापारी मर्कामा परिरहेका छन्। श्री शिव गंगा फर्निचर उद्योगका संचालक तलेवर बरही 14 वर्षदेखि टीकापुरमा व्यवसाय गरिरहनु भएको छ। उहाँका अनुसार महँगो कच्चा पदार्थ भारतबाट समेत यसरी ल्याउँदा भाडा दर पनि महँगो भएकाले व्यापार गर्न कठिनाई भएको छ। सिजनमा मात्रै बढ़ी चल्ने र चले पनि कामदार भने वर्षभरि नै पाल्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। धानमा यसरी पाउने समयमा मल नपाएपछि कृषक समस्यामा परेका छन्। समयमा खेतमा मल नहाल्दा धानमा पनि समस्या देखिन थालेको छ। कृषिमा पनि यता धेरै लगानी गरेर धान उब्जाउन समेत नहुने हो कि भन्ने चिन्ताले सताइरहेको छ। समयमै मल नपाउँदा कैलालीका किसानहरूलाई समस्या भएको छ। धानमा समेत यसरी धान पसाउने बेला पनि समयमै भइसक्दा पनि किसानहरूले मल नपाउँदा उहाँहरूलाई समस्या परेको छ। जानकी गाउँपालिका 8 का रामप्रसाद चौधरीको भनाई छ। रामप्रसाद चौधरी जस्तै जानकी गाउँपालिका वार्ड नम्बर 6 सुवर्णपुरका छोटेलाल चौधरी पनि मल नपाउँदा समस्या भएको बताउनु भएको छ। छोटेलालले ठेक्कामा 3 बिघा खेत धान लगाउनु भएको छ। उहाँले पहिले धानमा झार मार्ने औषधि छर्नुभयो, पछि खेतमा समेत मल हाल्ने समयमा युरिया मल नपाएर मलका लागि जानकी, टीकापुर, जोशीपुर, लम्की
म पनि समेत यसरी मल नपाएको उहाँले गुनासो गर्नुभएको छ। यूरिया मल नपाएपछि बजारमा समेत झोल यूरिया मल किनेर छर्कने पनि काम गरिरहेको, महँगोमा भारतबाट ल्याएको मल छर्न समेत किसान बाध्य भएका छन्। मजदूरी समेत जोताई मल गरी समेत करिब 70,000 भन्दा बढ़ी खर्च खेतमा समेत लगानी गरेका छोटेलाल चौधरी उत्पादन समेत होला कि भन्ने चिन्ता पनि रहनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 5 स्कूलपुरका उजुरे तमत्ताको समेत यसरी मल नपाएपछि धान पहिल्यै समेत भएको र धान पसाउने समय पनि मल पाएन, अब के गर्ने भन्ने समस्या उहाँलाई रहेको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 फकरैयाका सुखराम चौधरी किसान अहिले समयमै मल नपाउँदा साह्रै समस्या भइरहेको र उत्पादन पनि कम हुने बताउनु भएको छ। मंगलसेन नगरपालिका 5 अटो अनियन्त्रित भई सड़कमा पल्टिँदा एकजनाको मृत्यु भएको छ। बिहान करिब 11:30 मंगलसेन नगरपालिका 3 लछि मनाबाट समेत मंगलसेन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001H6113 नम्बरको अटो ओह्रालोमा समेत अचानक अनियन्त्रित भई सड़कमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका 3 लक्ष्मीमाना बस्ने अन्दाजी 48 निर्पव ओगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको बताएको छ। बोगटीको उपचारको क्रममा दिउँसो 1:10 जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय असामले जनाएको छ। दुर्घटनामा संलग्न अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता बीमा लेख नवीकरण सेवाग्राहीहरूको व्यक्तिगत विवरण अध्यावधिक गर्ने लगायतका सबै काम अनलाइनबाट गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमामा कार्यक्रम दर्ता सहयोगी मार्फत समेत सर्वसाधारण बीमामा समेत आबद्ध हुने गरेको शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।